0: تناظر میں تحفظ فراہم کیا جائے۔ وزیراعظم نریندر مودی آج فرانس کے شہر ایویاں میں جی سیون سربراہ کانفرنس کے موقع پر امریکی صدر ڈونلڈ ٹرمپ سے ملاقات کرنے والے ہیں۔ دریائے جمنا کے احیاء کے لیے طویل عرصے سے زیر التواء کشاؤ ڈیم پروجیکٹ پر عمل درآمد کے بارے میں ہماچل پردیش، اتراکھنڈ، دلی، اتر پردیش، ہریانہ اور راجستھان کے مابین اتفاق رائے ہو گیا ہے۔ امتحان کے انعقاد سے متعلق ایجنسی نے امیدواروں سے نیٹ کے دوبارہ امتحان کا پرچہ لیک ہونے کے دعووں سے ہوشیار رہنے کو کہا ہے۔ بھارتی موسمیات محکمے نے مغربی بنگال کے ذیلی ہمالیائی خطے اور سکم میں تیز بارش کے امکان کے مد نظر اورنج الرٹ جاری کیا ہے۔ اسی کے ساتھ یہ خبرنامہ ختم ہوا۔
1: یہ آکاشوانی پٹنہ ہے، تھوڑی سی دیر بعد پرادیشک سماچار پرسارت ہوں گے۔
2: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं।
3: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें, जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें। डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें। समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें। बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं। खिड़की दरवाजों में मच्छर जाली लगवाएं।
2: जब होगा पूरा प्रयास हमारा, तभी मिलेगा डेंगू से छुटकारा। जीवंत बिहार, सपना हो साकार। अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें। स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
4: आकाशवाणी पटना रउआ सभी खातिर लेके आ रहल बा भोजपुरी में समाचार। आकाशवाणी पटना 18 मई से रउआ सभी खातिर भोजपुरी समाचार बुलेटिन के प्रसारण करे जा रहा बा। इस समाचार बुलेटिन रोज शाम 6:05 से सुनल जा सकेला।
5: और इस गीत के बाद
6: छाया गीत।